0: को साथमा लेडिज प्यान्ट टी सर्ट सेन्डिल बच्चा बसेको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फ्यान्सी पसल वीरेन्द्रनगर फुलाका गाडी सुर्खेत
0: प्रोप्राइटर गोविन्द गुरुङ फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98585-3065।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शुभशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाकीकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह विधुलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रेका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बिमा

बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

सतापुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बर्ड फ्लूबाट

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरुको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: बिना सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
4: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 98-486-76-856।
5: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्यारै अध्यारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलार जोडौँ भनेको कहिले मान्ने होइन?
6: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलार पाइनु पनि त पर्यो नि।
5: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनी हल लाइनमा रहेको धौलागिरी सोलार छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम, 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर, सानोदेखि ठुलोसम्म सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
6: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनी हल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
7: बडा ठूलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितवन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक शिक्षकहरूले आफूले पालेका पक्षीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बास प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बासमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98585685 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 0 83 5 22 233, मोबाइल नम्बर 98 5 80 40 316 र 98 4 48 11 354।
2: भडाफुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा भडाफुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई भडाफुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98 5 80 65 285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्का, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर।
3: तपाईहरुको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्राली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: दिन सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइ अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडिएन्ट ओभरसिज प्राली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
4: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-76-856।
5: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्यारै अध्यारो हुन्छ, अरूको घरमा हेर्नुहोस् त उज्यालो झकमक्क देखिएका छन्, हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
6: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
5: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
6: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियर लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
7: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
8: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
9: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिस

0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनिवल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि।
2: हाम्रा सेवाहरू
0: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
3: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
4: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
3: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
4: विज्ञापन शाखा
5: सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 083-523-075, मोबाइल नम्बर 9840-53-355 र 9850-41-870।
6: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 9840-85-984।
7: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
8: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
7: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
8: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
7: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
9: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
10: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
9: गुरुङ फ्यान्सी पसल,
7: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
10: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 9850-80-50-365।

एक वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शुभशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रेन्द्रनगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृदुलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार गरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

बडबुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडबुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडबुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फार्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फार्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बास प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बासमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनेरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98585685 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ। तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 0 83 5 22 233, मोबाइल नम्बर 98 5 80 40 316 र 98 4 48 11 354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलही चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98 010 0 35 12 र 98 4 81 28 280,
2: दैलेख रोड मार्चल जनरल स्टोर नजिक।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरैनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडगमलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं, आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालय लेख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा एकदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बिमा

कडबुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरूको सेवालाई मध्य नजर राख्ने श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: बिना सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
4: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडि, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 98-486-76-856।
5: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
6: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
5: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर शनि हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
6: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 शनि हल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
1: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
4: इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू:
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेशनल इङ्ग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 98486786656।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
7: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
5: यसको लागि किन चिन्ता? हाम्रो वीरेन्द्रनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम, 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
6: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 98 36 57 884।
8: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
8: विज्ञापन नै लगानी हो। उचित प्रतिफल आउने ठाउँमा लगानी गरौ, मुनाफा बढाउ।
1: विज्ञापन शाखा
9: सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
10: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, फलेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
11: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
12: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
11: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने? अरे होइन, यहाँ कहाँ पाइन्छ र?
12: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
11: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन?
13: हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
14: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
13: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
14: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहार।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरैनगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडगलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालय लेख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

मलमुलु रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा यी संक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरुका सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: बिना सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्शल जनरल स्टोर नजिक।
4: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
5: के तपाई गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
4: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
5: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
6: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
7: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
8: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
7: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
8: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
7: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
9: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चेको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
7: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
9: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शुभशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ग्रह मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
1: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6, सुर्खेत। सम्पर्क मोबाइल 98 4876 8656।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरूका सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भने पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: दिन सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट:
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98010035312 र 98481828280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
0: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
1: इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6, सुर्खेत। सम्पर्क मोबाइल 98 4876 8656।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
4: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
2: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर शनि हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि।
5: हाम्रा सेवाहरू
2: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
4: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा
8: सम्पर्क वृन्दनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 9840-53-355 र 9850-41-870।
9: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, फलेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 9840-85-984।
10: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
11: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
10: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
11: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
10: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
12: हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
13: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
12: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
13: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 9850-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेन्द्रनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, गुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडोलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याप गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

भडाफुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा भडाफुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई भडाफुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बास प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बासमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि ट्रायल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।

0: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा
2: सम्पर्क वृन्दनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
3: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जिन फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
4: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
5: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
4: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने? अरे होइन, यहाँ कहाँ पाइन्छ र?
5: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
4: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
6: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
7: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिन, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
6: गुरुङ फ्यान्सी पसल,
4: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
7: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहित जारी सन्देश। मद्यपान धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह विरुद्धको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्
0: ट्राफिक नियमको पालना गरौं जथाभावी सड़क पार नगरौं जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं साथै तीव्र गतिमा सवारी साधन नचलाऊ मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं
0: मौसम अनुसारको फलफूल हरियो सागसब्जी खाने गरौं म्याद गुज्रेका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

मलमुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा यी संक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनेरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ। तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-582-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरुका सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलिय चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्शल जनरल स्टोर नजिक।
4: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
5: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
4: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
5: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाटी कोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
6: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जिन फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
7: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
8: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
7: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
8: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
7: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
9: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
10: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
9: गुरुङ फ्यान्सी पसल,
11: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
10: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
1: इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इंग्लिश र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडि, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 9840076856।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरुका सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: बिना सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट:
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 9800100352 र 9841828280,
2: दैलेख रोड मार्चल जनरल स्टोर नजिक।

0: मुनाफा बढाउन
1: विज्ञापन शाखा सम्पर्क वीरनगर 9 लाटीकोइली सुर्खेत फोन नम्बर 083-523-075 मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870
2: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
3: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
4: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
3: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने? अरे होइन, यहाँ कहाँ पाइन्छ र?
4: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
3: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
5: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
3: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
5: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर लाटिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरै नगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह भिडोलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्
0: ट्राफिक नियमको पालना गरौं जथाभावी सडक पार नगरौं जेब्रा क्रसिङबाट मात्र सडक पार गरौं साथै तीव्र गतिमा सवारी साधन नचलाऊ मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।

0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौ।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौ। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल हरियो साग सब्जी खाने गरौं। म्याप गुज्रिएका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

तनहुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्डफ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बर्डफ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको ब्यारेक पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बास प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बासमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ। तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि ट्रायल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरुको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलिय चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरुमा जान चाहने इच्छुक व्यक्तिहरुले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: बिना सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्शल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट,
4: इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मदत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-76-856।
5: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
6: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
5: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनी हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
6: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियर लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: तपाईहरुको सुन्दर नगर बिरुनी नगर सुर्खेतको दलहित चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टी का साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
4: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू:
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर 6 सुर्खेत। सम्पर्क मोबाइल 9840876856।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन
7: हो नि। मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
2: यसको लागि किन चिन्ता, हाम्रो वीरनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
6: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
8: फुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना: हाल नेपालको झापा, मोरङ, सुनसरी र चितवन लगायतका जिल्लाको कुखुराहरूमा बडफ्लु रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बडफ्लुबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन,
9: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोर भित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98585285 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, कर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि ट्रायल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-5522-233, मोबाइल नम्बर 98-5804-3116 र 98-448-11-354।

0: सुवर्ण अवसर।
1: तपाईहरूको सुन्दर नगर विरूनगर सुर्खेतको दलिय चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
0: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
1: बिना सेवा पनि उपलब्ध गराइनेछ।
0: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
1: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
0: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
0: नोट:
1: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
0: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत,
1: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 9800100352 र 9841828280,
0: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
3: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ,
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्र नगर, सुर्खेत। सम्पर्क मोबाइल 9840076856।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
5: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
4: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौँ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा
8: सम्पर्क वीरेन्द्र नगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 083523075, मोबाइल नम्बर 9840053355 र 9850041870।
9: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
10: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
11: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
10: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
11: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
10: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
12: हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
13: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
12: गुरुङ फ्यान्सी पसल,
10: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
13: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98585-350-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाकीकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग गुटु तथा पोक्तोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौ।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह भिडगमलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रिएका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य

0: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा
2: सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 0883523075, मोबाइल नम्बर 9840553555 र 9580141870।
3: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 9840585984।
4: ए नानी, कर त हालियो, करका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
5: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
4: ए हो र, हस् नानी।
5: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर, फोन नम्बर 0883522233, मोबाइल नम्बर 9580404 र 9848411354।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
6: तपसिल
7: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
6: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
7: बिमा सेवा पनि उपलब्ध गराइनेछ,
6: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
7: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
6: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
6: नोट,
7: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
6: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
7: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 9800100352 र 9841828280,
6: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
8: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
8: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मदत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
8: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
8: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
8: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
9: र कम्प्युटरका सबै
1: विद्यार्थी असफल भएमा निशुल्क सिकाइने
9: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि

0: छन्। सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्रनगर छ सुर्खेत। सम्पर्क मोबाइल 9846768656।
1: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
2: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
1: यसको लागि किन चिन्ता? हाम्रो वीरेन्द्रनगर शनि हल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
2: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 शनि हल लाइन सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 9836557884।
3: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
0: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
3: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
0: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। फोन नम्बर 0883523075, मोबाइल नम्बर 9840553555 र 9850041870।
1: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 9840885894।
4: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
5: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
4: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने? अरे होइन, यहाँ कहाँ पाइन्छ र?
5: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
4: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
6: हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड इन्डोनेसियन लुङ्गीहरू
7: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बस्दा बसेको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
6: गुरुङ फ्यान्सी पसल,
0: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
7: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 0883522734 र मोबाइल नम्बर 9850585365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडोलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

बडबुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडबुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडबुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निष्क्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निष्क्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ। तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 0 83 5 22 233, मोबाइल नम्बर 98 5 80 40 316 र 98 4 48 11 354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलिय चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: दिन सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98 010 035 12 र 98 481 28 280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
4: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
5: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
4: विज्ञापन नै लगानी हो। उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
5: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 0 83 5 23 0 75, मोबाइल नम्बर 98 4 80 53 355 र 98 5 80 41 870।

0: तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
1: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
2: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
1: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
2: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
1: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
3: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज पाइन्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स पाइन्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
3: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98585-350-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा पक्षको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह भिडोलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्
0: ट्राफिक नियमको पालना गरौं जथाभावी सड़क पार नगरौं जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं साथै तीव्र गतिमा सवारी साधन नचलाऊ मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं
0: मौसम अनुसारको फलफूल हरियो सागसब्जी खाने गरौं म्याद गुज्रिएका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

बडबुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडबुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडबुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनेरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ। तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्का, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: आज एउटा गेटले भेट्नको लागि छ, तपाईँ हिँड्ने यार, मलाई एकले डर लाग्छ क्या।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरूको सुन्दर नगर बिरुनी नगर सुर्खेतको दलिया चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
0: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
1: दिन सेवा पनि उपलब्ध गराइनेछ।
0: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
1: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
0: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
0: नोट,
1: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
0: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
1: रेडियन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
0: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
3: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मदत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर छ सुर्खेत। सम्पर्क मोबाइल 9840876856।
4: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: न यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर शनि हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि।
2: हाम्रा सेवाहरू
0: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलहित चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
5: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
4: दिन सेवा पनि उपलब्ध गराइनेछ।
5: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
4: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
5: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
5: नोट,
4: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
5: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
4: रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 9800100352 र 9841828280,
5: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
6: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
7: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
6: हाम्रा विशेषताहरू,
7: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
6: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
7: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
6: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
7: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
6: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
7: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
6: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
7: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
6: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत, सम्पर्क मोबाइल 9840076856।

0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर शनि हल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 शनि हल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836 57 884।
2: भडाफुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना: हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा भडाफुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई भडाफुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 9858 65285 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, कर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 0 83 5 22 233, मोबाइल नम्बर 98 5 80 40 316 र 98 4 48 11 354।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरुको सुन्दर नगर बिरुनी नगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
0: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
1: दिन सेवा पनि उपलब्ध गराइनेछ।
0: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
1: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
0: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
0: नोट,
1: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
0: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
1: रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
0: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
3: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडि वीरेन्द्र नगर 6 सुर्खेत। सम्पर्क मोबाइल 9840076856।

0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सङ्घल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि।
2: हाम्रा सेवाहरू
0: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836 57 884।